सारी सृष्टि इक्को वर्ण हो गई है, धर्म गति नहीं कर रहा। जिस वर्ण में सारी मनुखता आ गई है, इस वर्ण नाल धर्म नहीं चलता, धर्म की गत रही। अगर मिथ नू लईए ते मनु सिमृति दी वंड नू लईए, उन्हें चार वर्णा दी वंड की थी, खत्री ब्राह्मण शूद वैस। सृष्टि सब एक वर्ण होई, धर्म की गत रही, सारी सृष्टि इक्को वर्ण हो गई, धर्म दी गति रुक गई, धर्म नहीं चल रहा। सारी सृष्टि केड़े वर्ण विच आ गई कि धर्म दा चलना औखा हो गया। ब्राह्मण ब्राह्मण नाल धर्म चलता है, अगर कोई वाकई ब्राह्मण है। कहो कबीर जो ब्रह्म विचारे, सो ब्राह्मण कैयत है हमारे। ब्रह्म बिंदे से ब्राह्मणा, जो ब्रह्म दा चिंतन करदा है, ब्रह्म विच लीन रहिंदा है, ब्रह्म दी सोचदा है, ब्रह्म नू विचारदा है, ब्राह्मण। तो ब्राह्मण नाल धर्म चलदा है, क्योंकि ब्रह्म दा चिंतन करदा है, ब्रह्म प्राप्त होवे ऐसा सोचदा है, ब्रह्म नाल जुड़ा ध्यान जोड़दा है, ब्रह्म बारे सोचदा है, विचारदा है। तो ये ते ब्राह्मण होया, ब्राह्मण नाल धर्म चलदा है। ब्राह्मण किसे वेशभूषा दा नाम नहीं, ब्राह्मण किसे जात दा नाम नहीं, ब्राह्मण एक मनोवृत्ति। जो ब्रह्म दा चिंतन करे, ब्रह्म नू सोचे, ब्रह्म नू विचारे, ब्रह्म दी प्राप्ति दी कोशिश करे, ब्रह्म दे चलीन होण दी कोशिश करे, ब्राह्मण ब्रह्म बिंदे से ब्राह्मणा। तो ब्राह्मण नाल ते धर्म चलदा है। कदी कदाई कोई लखां इस तरह दा पुरुष जिन्हों देख के कह सकिए ब्राह्मण है, ये ब्राह्मण है, इति ब्रह्म विचलीन है, इति ब्रह्म दा चिंतन कर रहे है। तो ब्राह्मण नाल धर्म चलदा है, खत्री नाल भी धर्म चलदा है। खत्री कौन? खत्री सो जो कर्मा का सूर, जिस दे स्वभाव दे सूरवीरता है, जिस दे विचारां दे सूरवीरता है, जिदी सोचनी दे सूरवीरता है, जिस दा खून अन्याय वेख के खौलन लग पैंदा है, जिस दा खून मजलूम दा खून बन जांदा है, वो अपना खून मजलूम नू देंदा है, मजलूम दी रक्षा लई जिसदा खून उछलदा है। सूरा सो पहचानिए जो लड़े दीन के। कौन है सूरबीर? जो दीन दी खातर लड़ता है, दीन कमजोर। दीनन की प्रतपाल करे नित संत उबार गनी मनगारे। दीन गरीब निमाणा निताणा, जो दीन दी बाह पकड़ लवे, इति परमात्मा वाला गुण है, इति ईश्वरी स्वभाव है, इति स्वभाव ही ईश्वरी है। दीन दे पक्ष देच खड़ा हो जाए, ताकतवर दे पक्ष देच ते सारी दुनिया खड़ा होंदी है, शक्तिशाली मनुख दे पक्ष देच ते सारे ही आ जांदे। कमजोर दा पक्ष कोई कमजोर नहीं ले सकदा, कोई सूरबीर ले सकदा। तो सूरबीर दे नाल धर्म चलदा है। क्यों? सूरबीर ते कमजोर दी रक्षा दी खातर अपनी जान भी दे देंदा है। देखदे हां असीं इतिहास नूं, सूरबीर किस नूं कहिंदे ने? कमजोर दा पक लवे। कश्मीर दा ब्राह्मण कमजोर सी, गुरु तेग बहादुर साहिब जी ने बांह पकड़ ली।
ब्राह्मणा दियां गर्दना बच गईयां क्योंकि किसे बहादुर ने अपनी गर्दन चांदनी चौंक दे कटवा दित्ती। ब्राह्मणा दे मस्तक दे चमकदे हुए तिलक ललाट कर उठे चमकन लग पे क्योंकि किसे ने अपना खून चांदनी चौंक दे डोल दिता। बच गई ब्राह्मण दी जनेऊ दी डोरी क्योंकि किसे ने इसी डोरी दी रक्षा ली अपने प्राणा दी डोरी तोड़ दित्ती। धन गुरु तेग बहादुर साहब जी महादानी महादानी। जो कमजोर दे पख दे खड़ा हो जाए ते कुर्बान हो जाए सूरवीरता बहादुरी बड़ी बहादुरी। तो क्षत्री नाल धर्म चलता है उदा ते सुभाव परमात्मा वर्गा हुंदा है। वो तो दीन दा पख लेंदा है गरीब दा पख लेंदा है। परमात्मा नू गरीब निवाज आख्या गया है दीना दी रक्षा करन वाला आख्या गया है। तो ये सुभाव जिस मनुख दे अंदर पैदा हो जांदा है वो तो परमात्मा वर्गा है वो तो ईश्वर वर्गा है। तो खत्री दे नाल धर्म चलता है। शूदर ए वरन अपने आप विच खास वरन है। इस वरन का मनुख इस स्वभाव का मनुख बोझल भारी सेवा करके अध्यात्मक खुशी मानता है। किसे दे कपड़े धो के किसे नु पानी पिला के किसे थके हुए दी मुठी चापी करके झूठे भांडे मान के धर्म सथलों दे तप्पड़ झाड़ के बुहारी दे के या धर्म मंदरां नू बनाण विच टोकरी चुकनी पत्थर चुकने इट्टां चुकनियां ये भारी खुशी प्राप्त करदा है भारी भरकम सेवा करके बोझल सेवा करके। सफाई करनी है किसे दे घर दी रस्ते दी साफ करने ने किसे दे कपड़े किसे ने इशनान कराना है किसे मरीज दी तीमारदारी करनी है किसे दे कपड़े धोने ने भारी सेवा करनी है भरकम सेवा करनी है। और इस सेवा विच उनु रूहानी खुशी मिले इस सेवा करके इस तरह जुड़े जिमें कोई ब्रह्म दा चिंतन करन वाला ब्राह्मण जुड़दा है जिमें कोई कमजोर दी बां पकड़न वाला खत्री प्रभु नाल जुड़दा है। इस तरह ही भारी सेवा करके बोझल सेवा करके अध्यात्म खुशी मानन वाला प्रभु नाल जुड़दा है शूदर कहलांदा है। तो शूदर दे नाल धर्म चलदा है। इस तरह दी बोझल सेवा करन वाले मनुखां नू शायद ब्रह्म दा चिंतन रूहानी खुशी नहीं देंदा ते चिंतन करना उन्हां दे वस दी गल भी नहीं इतनी शक्ति भी नहीं। खून दे चितना उछाल उबाल ए भी नहीं कि कमजोर दी खातर लड़े उदे पक्ष दे खड़ा होए पर हर एक दी सेवा कर सकदा है। धर्म मंदरां दी सेवा कर सकदा है धार्मिक मनुखां दी सेवा कर सकदा है मरीजां दी सेवा कर सकदा है और बड़ी बोझल सेवा कर सकदा है भारी सेवा कर सकदा है। इस तरह दे शूदर दे नाल उस दी सेवा दे सितके उहदे नाल परमात्मा चलदा है ईश्वर चलदा है। शूदर कोल परमात्मा बैठदा है शूदर दे नाल परमात्मा चलदा है शूदर दे अंग संग हुंदा है परमात्मा। तो शूदर दे नाल धर्म चलदा है खत्री दे नाल धर्म चलदा है ब्राह्मण दे नाल धर्म चलदा है। ऐसा केड़ा वर्ण है जिस बारे धन गुरु नानक देव जी महाराज फरमान कर रहे ने श्रेष्ठ सब एक वर्ण होई धर्म की गत रही सारी सृष्टि इको वर्ण दी हो गई है।
ایکو ورن وچ آ گئی ہے، دھرم نہیں چل رہا. اجو کی منکھتا دے نال راجنیتی چل رہی ہے، کاروبار چل رہا ہے، پروار چل رہا ہے، سماج چل رہا ہے، دھرم نہیں چل رہا. باقی تو سب کچھ چل رہا ہے منکھ نال، لیکن دھرم نہیں چل رہا تو ختم ہو گئے برامن، کوئی ٹاما ٹاما. ختم ہو گئے کھتری، کوئی ورلا. ختم ہو گئے شودر، کوئی ایک قد. بھر گئی پرتھوی ویشانار ویش، ساری سرشٹی ویش ہو گئی. ویش کیول سودے بازی جاند ہے، ویش ہر وقت بازار دے چ ہے. وہ جد بازار دے چ ہے تو بازار دے چ ہے، پر وہ جد مندر دے چ ہے تاں وی بازار دے چ ہے. جد وہ پروار دے چ بیٹھا ہے تاں وی بازار دے چ ہے، پر جد وہ گردوارے بیٹھا ہے تاں وی بازار دے چ ہے. ویش ویچنا ہے، ویچنا ہے، ویچنا ہے. چھوٹا موٹا سازو سامان یا وڈا سازو سامان ویچ کے جو اپنی اپجیوکا چلاندے نے، اے ویش نہیں، اے تے کرت ہے، اے تے دھندا ہے. ویش بیچنی ہے اپنی عزت اگر مل ملے، ویچنا ہے اپنا ایمان اگر پورا مل ملے، پوری قیمت ملے. بیچنا ہے دیش، بیچنی ہے قوم اگر پورا مل ملے. جو بیچن دی سوچدا رہندا ہے وہ ویش ہے، اور جو بیچ دین دی سفل ہو جاندا ہے وہ سفل ویش ہے. ویش دے نال دھرم چلدا نہیں، کیونکہ ویش تے دھرم نو بھی بیچدا ہے. حوس کے بندے وفا کو بیچ دیتے ہیں، خدا کے گھر کی کیا کہیے، خدا کو بیچ دیتے ہیں. ٹھیک ہے شاعر دا تخیل، خدا تے ویش دے ہاتھ وچ نہیں آئے گا، پر جے کدرے آ جائے تے ویش نے خدا دی بھی بولی لانی ہے، اس نو بھی بیچنا ہے. ویش لوبھی ہوندا ہے، لوبھی پاپی ہوندا ہے. ویش لوبھی ہوندا ہے، لوبھی پنیت نہیں ہوندا. ویش لوبھی ہوندا ہے، لوبھی سب کچھ بیچنا چاہندا ہے، بدلے وچ دوگنا تگنا لینا چاہندا ہے. مل ملے قوم بیچنی ہے، عزت بیچنی ہے، عصمت بیچنی ہے، ایمان بیچنا ہے، دھرم بیچنا ہے، سب کچھ بیچنا ہے. ویش شبد تے اردو فارسی دا ہے. بازار وچ بیٹھ کے جڑی استری اپنی عصمت بیچ دی ہے، اودے لئی شبد ہے ویشیا. ویشیا صرف عصمت بیچ دی ہے، اور واقعی عصمت بک گئی تو سب کچھ بیچ جاندا ہے. کوئی سب کچھ بیچ کے اپنی عصمت بیچ دیندا ہے، کوئی اپنی عصمت بیچ کے سب کچھ بیچ دیندی ہے. اس نو میں پھر دہراواں، کوئی سب کچھ بیچ کے اپنی عصمت بیچ دیندا ہے، کوئی عصمت بیچ کے اپنا سب کچھ بیچ دیندی ہے. ویش ویشیا دوہیں نکٹ نے، ایک ہی سنگھاسن تے بیٹھنے. کلا بیچنی ہے، گیان بیچنا ہے، دھرم بیچنا ہے، ایمان بیچنا ہے، کتھا بیچنی ہے، کیرتن بیچنا ہے. سما لنگ گیا جب نظرانے ہیں، پیٹ آدھے سن، پیٹا آدھی سی،
نہیں مل چاہیے ہے کہ جد مل چاہیے ہے تو گیان بک گیا, جد مل چاہیے ہے تو کیرتن بک گیا, جد مل چاہیے ہے تو کتھا بک گئی, جد مل چاہیے ہے تو دھرم بک گیا, سیوا بک گئی, ایمان بک گیا. مل چاہیے ہے اور جس نو وڈا مل چاہیے ہے بیچ دے گا عزت, بیچ دے گا عصمت, بیچ دے گا شرافت, بیچ دے گا اپنا وشواس, سب کچھ بیچے گا. ویش نال دھرم نہیں چلتا. سرشٹ سب ایک ورن ہوئی دھرم کی گت رہی. افسوس نال دھن گرو نانک دیو جی مہاراج کہہ رہے ہیں ساری سرشٹی انج کہہ لو بہ گنتی دے ویش ہو گئی ہے, دھرم ویاپک پدر تے نہیں چل رہا, ہویا کسی ایک قد منک نال چل رہا ہے, ہزاراں چ لکھاں چ کوئی ایک قد, تو اے کوئی بہت گنتی نہیں. سارا سنسار لوبھی ہو گیا ہے. لوبھی دھارمک نہیں ہو سکتا, لوبھی پنیت نہیں ہو سکتا, لوبھی پاپی ہو سکتا ہے, پنیت نہیں ہو سکتا, دانی پنیت ہو سکتا ہے. لوبھی پنیت نہیں ہو سکتا, لوبھی تے پاپی ہے, دانی پنیت ہے, لوبھی پاپی ہے. تو پاپ ویاپک ہو گیا, پاپ چھا گیا, پاپ گراسی پرتھوی, دھول کھڑا دھر ہیٹ پکارا. جد پاپیاں نال دھرتی بھر جاندی ہے, بھاو لوبھیاں نال بھر جاندی ہے, تا ایک دفعہ تے زمین دے ذرے بھی پکار اٹھ دینے اے پربھو رحمت کر, بخشش کر, پاپی ہی پاپی, پاپی ہی پاپی. سب کچھ بیچن لئی تیار نے اور سب کچھ خریدن دے خریدار بھی موجود نے. بازار بن گیا سارا سنسار, بازار بن گئے مندر, بازار بن گئے دھرم ستل, بازار بن گئے تیرت, سناتن مت دا سرمور تیرت بنارس. شیوا نے وسائی سی ایک مہان یوگی نے, ایک مہان تپیشور نے. تپیشور پیدا ہون, سنت پیدا ہون, جوگی پیدا ہون, دھیانی پیدا ہون, گیانی پیدا ہون, یہ نگری وسائی. پر اس نگری وچ لوبھی آ گئے. لوبھی جتھے کٹھے ہو جان, لوبھی لمپٹ ہوندا ہے, ٹھگ ہوندا ہے. لوبھی دے اندر انیکاں لہراں چل دیاں نے لین دیاں, لہذا لوبھی ہر پاسے لمپٹ پڑا پھیلاندا ہے. تدی تے میرے پادشاہ نے کہا ہے لوبھا لمپٹ سنگ سر مورے انکلری کلولتے. لوبھی سوئم برشٹ ہوندا ہے, سب کچھ نو برشٹ کر کے رکھ دیندا ہے. لوبھی تیرتھاں نو مندراں نو بازار بنا کے رکھ دیندا ہے اور بازار وچ تے ٹھگی چلدی ہے. بازار تے ٹھگی دا چولی دامن دا جو ہے ساتھ ہے. اے لوب اس دے کارن کر کے جیب پتہ نہیں کتنی تھاواں تے بھرمدا ہے, بھٹکدا ہے اور اس دا من ڈولدا ہے اور ہر جگہ نو برشٹ کردا ہے. ہر وقت لین دی برتی, لین دی برتی, لین دی برتی. لوبھی دے نال ہر وقت بازار چلدا ہے, بازار وچ منک کچھ لین لئی جاندا ہے. لیکن لوبھی نو ایسا بازار چاہیدا ہے, لینا تے سب کچھ ہے اور سب دے کولو لینا ہے, بدلے وچ دینا کچھ بھی نہیں, ایسا بازار چاہیدا ہے. اس طرح دا بازار لوبھی ہر وقت اپنی کلپنا دی دنیا وچ بنائی رکھدا ہے. لہذا لوبھی دے نال ہی بازار جاندا ہے,
लोभी जिथे बैठा है उथे ही बाजार है, चाहे वह हरी मंदिर बैठा है, चाहे गुरुद्वारे बैठा है, चाहे खाना काबा विच बैठा है, चाहे चर्च दे विच बैठा है, लोभी तो बाजार विच बैठा है। वो किधरे मंदिर विच नहीं बैठा, वो किधरे गुरुद्वारे नहीं बैठा, किधरे चर्च ते मस्जिद विच नहीं बैठा, लोभी जिथे भी बैठा है बाजार विच बैठा है। लोभी जिधर चलता है बाजार नाल चलता है, लोभी जिधर चलता है ठगियां उस दे नाल ही जो है चलदियां ने। फिर सतगुरु देव जी महाराज इस पावन पवित्र श्लोक विच इन फरमान करते हैं।

0: 하루 하루 하래.
1: 문우크디냐? 문의 아들이 뭘 검소리냐 대처? 바르벌 검소리 아흥가리 아흥 매하 매하 매하 진내 지르덕 이 매랜디에 ये अहम भाव रहता है उतने चिर तक ही जन्म ते मरण चलता रहता है चलता रहता है। ये जन्म ते मरण दा मूल है, ये जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान, हमें एहा जात है, हमें कर्म कमाए, हमें ए ही बंदना फिर जौनी पाए। हमें दा स्वभाव है, मनुख जितने भी कर्म करता है अहंकार आशत, चाहे वो कर्म धार्मिक ने, चाहे वो कर्म सामाजिक ने, चाहे वो कर्म राजनैतिक ने। अहं मूल है, अहं मिश्रित हो जाता है हर कर्म विच, और वो कर्म जो अहं आश्रित है जन्म का कारण बनता है, जन्म मरण का कारण बनता है, और वो अहं का बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण, इस तरह अहं जन्म ते मरण दी बहुत ही लंबी यात्रा दे च पा देंदा है, बहुत लंबे गेड़ दे च पा देंदा है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे ने, हे जन्म मरण मूलं अहंकारं पापात्मा, हे पाप आत्मा अहंकार, तू जन्म ते मरण दा मूल है। वख वख जीवां देच अपने अपने दोष पाए जाते हैं। जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है, और पतंगे विच दृष्ट रोग, मच्छी देच रसना दा रोग, और इसे तरीके नाल भौरे देच नासका दा रोग। हमें रोग मानुख को दीना, काम रोग मैं गल बस कीना, दृष्ट रोग पच मुए पतंगा, नाद रोग खप गहे कुरंगा, हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दिसे सो सो रोगी, रोग रहत मेरा सतगुरु जोगी। ए रोग बंधन दा कारण बनदे ने, ए रोग दुख दा कारण बनदे ने, और मनुख दे सारे दुखां दा मूल कारण अहं अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करता है, किधरे सूक्ष्म रूप, किधरे पदार्थां दा अहंकार, किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उसका अहंकार, किधरे इस जीवन दा अहंकार, किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप विच ए अस्थूल अहंकार धन आश्रित हुंदा है, जोवन जवानी स्वप्न दे आधार ते खड़ा हुंदा है, और शक्ति सता ताकत इस ते आधार ते खड़ा हुंदा है। जोवन धन प्रभ ताकै मद में, اہنس رہے دیوانا دن رات پاگل دی طرح گھوم رہا ہے جو بندی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جو بن ونت ہوے یا جو بن دی چاہ من دے چوے ستا دھاری ہوے یا ستا دا چنتن اندر چلدا ہوے دوہاں حالتاں پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن بھی پگلا دیندا ہے جو بن پاگل پندی سیما تک لے جاندا ہے پر جو بن دا چنتن بھی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب دیچ ہے دھن گھر دیچ ہے یا دھن سوچاں دیچ ہے وچاراں دیچ ہے منکھ تے پاگل ہوئے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تبھی پادشاہ فرمان کر رہے ہیں جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تچھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوئے چاہے سویم تچھ ہوئے اپنے آپ نو مہان سمجھدا ہے اچا سمجھدا ہے سب تو اچا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذراست جس دی محفل دچ خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذراست خود را بزرگ دیدم شرط ادب نواشد اس محفل دچ تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہان ہاں جتھے سورج بھی ایک نکے جیاں ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منکھ دی بھل منکھ دا اگیان اور جتنا پربل اگیانی ہوے گا اتنا اہنکاری ہوے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل دے چ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر अहंकारी है। भगत सरमौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं,
0: हम बड़े कव कुलीन हम पंडित